0: مشکل نہیں. ایک ہی بات کا فالو کیا تو سہج
1: सुनते रहिए शिवा रेडियो, यहाँ है खुशियों का संगम.